ज्योतिर्गमया मृत्योपामृतङ्गमया शान्ति शान्ति असतो मा सर्गमया तमसो मा ज्योतिर्गमया मृत्योपामृतङ्गमया शान्ति शान्ति असतो मा सर्गमया तमसो मा ज्योतिर्गमया